मुझे अर्सेक्स और नजबी पंच यो मरले के बता सुम्र तो हम वर्ज वही यो मरले की चीजें वहीं सब ग्राम नवाली तर यो के लोग पर ये तो हम बता सो वर्ज वही पयो एकड़ की चीजें तासो पगुनवाली तर वो के लोग पर कमी जबी इलाके भी और बुप की उलाड़ी भी उच्च इलाके की दवों वाली तर अतो किलो फोरे राब चिकन तरीका द पागी की दो लस वाली तर दो लस किलो द बीस मई वाली तर सात जून फोरे तासु द दी बुजगले कोले शे 20 مئی نوالی تر 7 جون پوری تاسو د دې پنيري یعنی بوزغلې کولې شي دا منتقل ول وخت یعنی د بدلول وخت 20 جون نوالی تر 7 جولای پوری تاسو دا بدلولې شي کوشش وکوي چې د دینه مخکې روست نه شي دغه ترتیب سره بد دې کاش یعنی بوزغلې کوي جناب ورزو یو سانگ سایت تا زبا چیده یو کپ چای اسکم تا سو چیده نور سرا ور سرا دابا انجای که چرتا هم مزه مون سرا با او سر ٹک تکنا رازو دا دی سانگ نا

0: जी वेलकम बैक सॉन्ग बतासो एंजॉय करे भी जनाब तासो हमरा ले से कालकोले से पसी पर 9382 84 495 प्रोग्राम की बिल्कुल शामिल देश है प्रोग्राम के बिल्कुल शामिली बासमती फाइन चिकम दे अगे की तासु अल हालिद राइस दाहम तासु काश को लेशे कदू तरीके दपार चीज पर एकड़ किस्म रोसा ले लेगी आगे बता सतवायो सलूरिम सलूरिम केलो नवाली तरपिंजो केलो पोरे पखुश तरीके यानी पहुंच तरीके बाने चीदे नो दशपगो नवाली तर वो केलो पोरे दराब पर तरीके बाने द अत्ता नवाली तर लसो केलो पोरे पर एकड़ किस दस तासु तुखम बलेगी द 25 मई नवाली तर 10 जून पोरे तासु ददी बोसगले यानी पनीरी को ले शे द 20 जून नवाली तर 10 जुलाई पोरे बतासु दामुन तक लवे कचहरी दाल लटकी नो बिया बाप पैदावार के डर ज्यादा मसाला राजी कम वाले बराजी तो कोशिश पकवे चले हम तासु दा काशी करवा दे कवे छे पठाई बानी हुशी ददी ने इलावा पी के 2021 एरोमेटिक नायाब सुपर NBR 2 चिकन दे नजी नजबी बासमती 2020 सुपर गोल्ड सुपर बासमती 2019 बासमती बासमती 2015 बासमती 515 सुपर बासमती चनाब बासमती पंजाब बासमती पीके 1121 बासमती नायाब बासमती 2016 नूर बासमती और पीके 386 बासमती د کدو چې کوم طریقه دا یعنی چې کومي جبی علاقې وي باقي کې تاسو دا سلونیم کیلو نه والی تر 15 کیلو پورې په اوچ طریقه یعنی خوش چې کوم طریقه دا د شپږ نه والی تر 5 کیلو پورې ورزم کالر سایت تا چې سوق دې مسره او د کوم د انرژي السلام علیکم
1: السلام
0: علیکم وعلیکم السلام جی خور می سوق خبرې کوي او د کوم زینا خوشاله خور تاسو خپل پروګرام کې هر کله وایو خیر دل اللہ فضل استا سو دواگان دی زمونگا زندگی دا خور می پروگرام در باندې څنګه لګی
1: زمونږ
0: خل لري خپل نه لري دا خالم نکو ها دا سو زه شکر دې چې پتا خو خل یو لګی دوه زره
1: आवाज
0: نه وي خاګه باندې لري دا سو ها درونو आवाज نه هډیر خواګه وي
1: نه
0: دې دې بالکل بس شکر دې چې پتا سو باندې دوه ګران یو خور می نور چاته دوا سلام لګل غواړي وعلیکم السلام د کال کول ډیر زیاته مننه سات 25 جون تاسو چې د دې پنیری یعنی بوسکلې به کوي ورزو کلر سره ته چې موږ سره سګ دی او د کنده جی السلام علیکم هلو السلام علیکم ورزو کالر سایت تا چې موږ سره سګ دی او د خند انرژي السلام علیکم هلو السلام علیکم پدې کې بیا جناب راضی شاهین بسمتی شاهین بسمتی کدو چې کوم طریقه دا هغه کې تاسو د سلونیم نوالی تر 15 کیلو فورې ته هم بچوي اکړ کې او چې کوم طریقه دا د شپږ نوالی تر 5 کیلو فورې راب چې کوم طریقه دا د 8 نوالی تر 10 کیلو فورې تاسو دا ته هم بچوي د 15 جون نوالی تر 30 جون پورې تاسو د دې بوزغلې به کوي د منتقل ول وخت چې د 15 نوالی تر جولای اخره پورې پدی کی بیا راضی کیسان باسمتی کدو چې کوم طریقه دا صدقه کی تاسو سلور نیم کیلو نوال در 15 کیلو پورې تو هم باجوي او چې کوم طریقه دا شپږ نوال تر 5 کیلو پورې دراب چې کوم طریقه دا اتو نوال تر 10 کیلو پورې پر اکر تا اتو کنا لوګي بد تاسو تو هم اچوي د 10 جون نوال تر 30 جون پورې تاسو د دې بوزغلې بکوي 10 تا 25 جولای پورې بد تاسو دا منتقل وي باسمتی هایبرید پای کی راضی کے ایس کے 111H کدو طریقہ چ کم دے دا سودا سلور نیم نوال تر 15 کلو پورے خوش چ کم طریقہ دا و نوال د شپګ نوال تر 5 کلو پورے دراب چې کوم طریقه ده تاسو نوال تر 10 کیلو پورې تاسو پر اکر کې داتا ستو هم اچولې شي د ووم نوال تر 15 جون پورې تاسو د دې پنيري اني بوزغلې کولې شي

0: We'll be back, right after the commercial break.
1: The allopathic or the homeopathic, the dwano ilajununa na omidashu bimarano the para, the omid zere. Heather Mumman Homeopathic General Aspatal ho pe khabarna. Balki the Heather Mumman Homeopathic General Aspatal branch, ostaso pahar, sababaiki pranistashuida. Katasuki hum sukhpali bimare, the classic homeopathic elasara, the munda khatmol wadi, nuzertar zara, the Heather Mumman Homeopathic General Aspatal, the sababai branch, intihabuke. Pata yadasa. Main Jangiri Road Bane, the Shamansur Baba, Madrasa Sara, Deval Padeval, Heather Mumman Homeopathic General Aspatal, Shamansur Sababai, Homus per de number Banikaluke, O Dokpal Bimar the Para number Wahle, Sifaritin so Ekatis, Trianwe, Choranwe, Choranwe, Ek, Heather Mumman Homeopathic General Aspatal, Ozdo Pehor Sarasara, Stasuhar per Sababai Kum.
2: زوانی د زوانکو نه بغیر نیمګړی وی خو کچرته د دغه زوانکو په وخت باندې غم اونکللی شي نو په راروان وخت کې دغه زوانکی ستاسو د خایس د خرابېدو باعث جوړ دی شي د اویل سکن او د دانو د پاره یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر هیدر انټی اکنی فیس واش ډاکټر هیدر انټی اکنی کریم کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی Dr. Heather Anti-Acne Cream, Dr. Heather Anti-Acne Face Wax, kumchi da oily skin aw da acne da para der behtareen formula da kumchi pa salur urazu ki sasud skin acne pimple pa mukammal togbane khatmai aw yawaz da na da daga dano chukum daguna di aga hum pa mukammal togbane khatmi gi pa de ke behtareen active ingredient shamil di laka benzoyl peroxide salicylic acid tree tree oil aw clindamycin kumchi yo der behtareen antibacterial anti-inflammatory ingredients di aw daga products dermatologically tested hum di kumchi sirf aur sirf پا سلور اسپو کی دنن دنن ستاسو دانی او دانو داغونا پا مکمل توگبانی ختمی نو زر تر زرا در نزدی کاسمیٹکس جنرل اور میڈیکل سورنا دا بیلاڈونا کاسمیٹکس ڈاکٹر هیدر انٹی اکنی فیس واش ڈاکٹر هیدر انٹی اکنی کریم واخلی او دا سکن دیر مسئلے اوارے کئی دا مزید معلوماتو دا پارا زمونگ دغا ویب سائٹ وزٹ کئی www.belladonna.com.pk
3: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتې دو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بے حرکته شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کګی وی نو د هغه ټولو مریضانو لپاره د خوشحالی خبر اوس با د هر اتوار پر روز باندې سحر د اتو بجو نه واخلي مازیګر تر څلور بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ډاکټر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر سلور بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساته بلال پلازا السید سی این جی ته مخامخ کونډا موڑ جهانگیرا روڈ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره پدې نمبر رابطه وکړئ 0314 15 13 232 یعنی کې 0314 15 13 232
4: پختونخوا میڈیکل سینٹر شاہ منصور سوابی کمزے چې د ملک نو موړی ډاکټرز به موجود وي یعنی پروفیسر ډاکټر ابراهیم شاہ کارډیولوجیست اینڈ میڈیکل سپیشلسٹ پروفیسر ډاکټر سوریا اسرار गायनाकोलॉजिस्ट असिस्टेंट प्रोफेसर डॉक्टर पवाद जान, कंसल्टेंट न्यूरोलॉजिस्ट यानी दरगुनो और दपटो स्पेशल डॉक्टर, असिस्टेंट प्रोफेसर डॉक्टर सलमान कमाल, अल्ट्रासाउंड स्पेशलिस्ट डॉक्टर मोहम्मद अब्बास, चिल्ड्रन स्पेशलिस्ट और डॉक्टर तारिक शहाब स्किन स्पेशलिस्ट ब मौजूद हुई। जमुन सहूलियात थी NICU यानी दमाशुमानो दपारा दशिशु सहूलत, इको, ECG, एक्सरे, अल्ट्रासाउंड लेबोरेटरी, फार्मेसी, ऑपरेशन थिएटर, आउ लेबर रूम, द मरीजानो दपारा स्पेशल कमरे, द रेडियो दिल पर पवास्ता रातलून के पेशेंट्स दपारा बापा ऑपरेशन लेबोरेटरी और मेडिसिन बांधे 10% ना 33% कोरे डिस्काउंट हम मौजूद दे। पता दा पख्तूनख्वा मेडिकल सेंटर नेज़्द बादशाह खान मेडिकल कॉम्प्लेक्स शाह मंसूर सवाबी। टेलीफोन नंबर दे 09382801139। मोबाइल नंबर दे 03032982658।
5: माँ वेले माल शारजा न काली रावड़ा
6: जो उस्ता कालू द पारा शारजे तिंगलार शमा
5: ओहो पमीना बाजार दुबई की दशारजा ज्वेलर्स दुकान दे चटची द दुबई और दशारजा टूल वेरायटी मौजूद दा
6: नुदा सिवाया कना
5: शारजा ज्वेलर्स प्रोप्राइटर जे ब्रदर्स फोन 09382732 65।
7: टूपी मेडिकल केयर सेंटर, टूपी मेडिकल केयर सेंटर के बाद डॉक्टर शहबाज खान कार्डियोलॉजिस्ट एंड मेडिकल स्पेशलिस्ट नमाजीगर सलूर नवाखला तरमाखाम अतोपुरी नास्ती छुट्टी द जुमे पोरस डॉक्टर वसीम हैदर तनूली ऑर्थोपेडिक एंड स्पाइन सर्जन द इतवार पोरस नौ नवाखला तरमाजीगर सलूर पोरे डॉक्टर मेमूना आमिर गायनाकोलॉजिस्ट द इतवार पोरस शहर द नौ नवाखला तरमाजीगर सलूर पोरे डॉक्टर समीना बीबी फिजियोथेरेपिस्ट द हफ्ते और इतवार पोरस द शहर 9 बजे नवाखला तरमाजीगर सलूर पूरी डॉक्टर शहजाद फिजियोथेरेपिस्ट द जुमे हफ्ते और एतवार पोरस माजीगर सलूर बजू नवाखला तरमाखाम अतो बजू पूरी और दी सरसरा डॉक्टर इमाद जमान साहब शुगर स्पेशलिस्ट वा द जुमेरात पोरस सहर द 9 बजे नवाखला तरमाजीगर सलूर बजू पूरी ओपीडी कवी 24 घंटे सर्विस लेबर रूम मेडिकल स्टोर अल्ट्रासाउंड इको ECG जनरेटर सहूलत और पेशेंट मेडिकल वार्ड दो पता या साथे टूपी मेडिकल केयर सेंटर अयास प्लाजा जड़ा मेले लाल टूपी मोबाइल नंबर 0335-666-2878 दो नंबर दे 0336-444-5888।

0: خليفة ليرة ليرة مبارك.
1: السلام عليكم, मैं क्वीन ऑफ सैयद फ्रॉम क्वेटा. मैंने बोला मैं यूं और मुझे बहुत अच्छा रिजल्ट मिला है. रिक्वेस्ट है कि आप लोग भी यूज करें. आप सबको ब्रांड तमाम तीन पौधों से फैमिली को मेरी तरफ से ब्रांड लॉन्च की सेक्रेटरी बहुत बहुत मुबारक.
2: अस्सलाम वालेकुम ग्रामो मिला वालों जय मिनाला फरीदी दे जमरोद ना ता सुतुल ता दे बिलाडू ना सर गेरा डी रे डी रे मुबारक सा और डॉक्टर से के दुकान दुकान में कर खान जमा डॉक्टर से तो कम तीन से तत्काल खबरी मेरी कर
3: सर गेरा ना उसकी करा रहा है कि तब जान जान लग के कुना करे जी. अस्सलाम वालेकुम زین شبنم دانش زما د طرف نه د بلډو خلیزه ډیر ډیر مبارک شه. جی د بلډو نه کیک مونږ هم راوړی دی. بلډو نه سره مونږ ډیر مینه کوو. په کار د چټول د بلډو نه کیک راوړی او په خلیزه په سړي کرمای.
4: زین